0: गुरु साहिब जी का अपना ही परम पवित्र तन मन धन पिंड प्राण जाहो जलाल तुझको इत शाम इष्ट रूप निष्ठा अलकिस्सा गुरु महाराज जी का परम पवित्र हिरदा ते अपना ही रूप गुरु खालसा सात संगत माई भाई जीओ प्यार सत्कार उत्साह उमा जाओ शौ चाओ उमाह नाल संपूर्ण फतेह गजानो जी जितनी दास ने प्रेरणा शब्दों द्वारा दिती है मेरी तसली ने हुई एक बार फिर उचारो
1: वाहिगुरु जी का
0: इनी फतेह का उत्तर त्याग जे मैं एको बारी कहना खालसा जी बजाओ फतेह तो इन्नी कमजोरी नाल दिंदे तां बजा सी मैं ते बड़े शब्दां दी भरमार नाल अलकाबो आदाब नाल आप जी नूं इल्तजा कीती सी तो एक बारी फिर कृपालता करो उचारण करो जी
1: वाहिगुरु जी का खालसा
0: लख लख वधाइयां होवन आप जी नूं अपने ही पवित्र प्रकाश दिन दियां कोतान कोट मुबारक होवन सृष्टि के कोने कोने अंदर सुशोभित गुरु नानक नाम लेवा नूं अज दी पवित्र वैसाखी दियां अनंत बेअंत खुशियां मुसरतां शादमानियां ते मुबारक होवन दीन दुनिया लोक परलोक ते सूक्ष्म आत्मावां जो सचखंड विच वस रहियां ने उन्हां नूं इस पवित्र वैसाखी दियां जिसने गुरु गोबिंद सिंह महाराज जी दे राही दुनिया उत्ते एक नव जीवन लियांदा अते जितना नाज फखर गौरव इस दिन ते कीता जाए वो बजा है इसलिए सामर्थक बैठियां संगतां नूं देशां दे संतरां विच सुशोभित अज दे दीवान सजाण वालियां संगतां नूं आलमे अरवाह विच वसण वालियां रूहां नूं कोटां कोट वधाइयां क्योंकि साडी अरदास दा इह अनिखड़वा अंग है जहां जहां गुरु खालसा जी साहिब तहां तहां रचिया रहा जे मैं इन्नी क सीमा अंदर बैठिया संगतां नूं वधाई देवां ते अरदास दे इन्हां अखरां दी सही कदर कीमत न पाई जा सकेगी क्योंकि अरदास दा इह हिस्सा है जहां जहां गुरु खालसा जी साहिब तहां तहां रचिया रहा देग तेग फतेह बिरद की तै श्री साहिब जी सहाय तो पंथ दी चढ़दी कला दी अज सारिआं नूं वधाई होवे अज दा पवित्र दिन पंजाब दी सरजमी अंदर श्री आनंदपुर साहिब जी दी पुन भूमि उत्ते केसगढ़ साहिब ते आनंदगढ़ साहिब दी मुकद्दस धरती उत्ते जिवें मनाया जा रहा है कमेटी ने चंद वरिआं तों खास तौर उत्ते इस पुरब नूं धूमधाम नाल मनाउण वल ध्यान दिता है श्रोमणी गुरुद्वारा प्रबंधक कमेटी ने तो रह रह के वह नक्शे वो तसव्वुरात वो ख्यालात वो नक्शाजात अखां दे विच मुनक्श हो रहे ने मुनक्श हो रहे ने कि किवें गुरु कीआं संगतां अज उत्थे किंत किंत हो रही होवणगियां किवें केसगढ़ साहिब की उच्ची ठेरी तो अज बाणी गुरु जी दे कीर्तन दी लय हो रहे होवणगे ते किवें कौम दे बड़े बड़े विद्वान आलम फाजल अदी मुसन्नफ लिखारी मुतरजम अते बड़े बड़े आमल बंदे गुरसिख गुरमुख गुर संत भगत जन उत्थे इकट्ठे होके कौम दे नां कोई संदेश दे रहे होवणगे असीं अपना हिस्सा इत्थों ही पा रहे हां एक बारी फिर प्यार नाल फतेह गजाओ जी
1: वाहिगुरु जी का खालसा
0: धर्म अंदर मजहब अंदर धर्म अंदर अज दे दिन एक परिवर्तन आया सी मैं दो बारी मजहब ते धर्म कहा है वखरियां चीजां हुंदियां ने मजहब होर हुंदा है धर्म होर हुंदा है धर्म तां उहदा भी है जो रब नूं नहीं मनदा धर्म तां उहदा भी है जो परमेश्वर नूं एक नशा कहिंदा है या तसव्वर कहिंदा है या कईयां ने खाण पीण वास्ते लोकां लई हउआ बनाया है कोई उहदा भी धर्म है लेकिन मजहब कुछ खास चिन्ह धारण करन नूं कहिंदे ने दुनिया अंदर किसे भी कौम मिलत मजहब नूं वेखिए उसदे कुछ चिन्ह हन उहनां दा धारण करना مذہب کہلاندا ہے، لیکن ایک گن نے، ایک پرنسپلز نے، ایک ڈیوٹیز نے، اتے اسی طرح وشیش گن نے جو ساری منکھتا اندر سانجے ہی ہوندے نے، انہاں نوں دھرم کہندے نے۔ اشارتن گرو گرنتھ صاحب مہاراج جی دے امول شبد پنڈھار اندر گرو نانک پاتشاہ جی نے ذکر کیتا ہے، عالمگیر دھرم دا ذکر چنہ دے راہی کیتا ہے، جیسا کہ آسا دیوار اندر زنار دا ذکر ہے، زنار میں جنیو، دیا کپا، سنتوک سود، جت گنڈی، سات مٹھ، تاگے دا جنیو، جنیو بھی چار پرکار دا ہے، برامن دا ہور، خطری دا ہور، شودر دا ہور، ویش دا ہور، انہ چار ہی قسم دے جنیواں دے پاؤن دیاں رتاں وی چار نے، کیول برامن نو بسنت رت وچ جنیو پہندا ہے، باقی ساریاں نو اس رت وچ جنیو نہیں پہنایا گا۔ پر گرو صاحب جی نے آخیا کسے رت وچ جنیو پایا جائے تے کسے قسم دا ہووے، جد تک جنیو پہنن دے نال نال اے مذہبی چنہ دے نال نال دھرم نہیں اندروں سفٹ ہوندا، دیا نہیں آدی، سنتوخ نہیں آدا، جت ست نہیں ہوندا بندے اندر، انہاں چر تک جنیو دا صحیح مقصد حل نہ ہویا۔ دیا کپا، سنتوخ سود، جت گنڈی، ست وٹ، اسی طرح نمازاں دا ذکر ہے، پنج ویلے دی نماز انیکا لوگ ادا کرتے ہیں، لیکن اے نماز ایک ہی قوم تک محدود ہے، سیمت ہے، لمٹڈ ہے، نال دا گوندی بندہ کوئی ہندو نماز نہیں پڑھتا، کوئی عیسائی نماز نہیں پڑھتا، کیول اہل اسلام نماز گزارتے ہیں، اچھی چیز ہے، پیغمبراں بخشی ہے۔ بابے نانک نے آخیا انہاں پنجا نمازاں دے نال نال جو مذہبی بات ہے یہ دھرم دا چنہ نہیں سامنے آیا تے نمازاں کئی واری ہنکار دا کارن بن جان گیا۔ مہاراج پنجا نمازاں نال دھرم کیڑا ہے؟ جے نمازاں پدا کرنیاں مذہب ہے تو دھرم کی ہویا؟ تو گرو صاحب جی نے آخیا پنج نمازاں بخت پنج، پنجا پنجے نائے، پہلا سچ، پہلی نماز گزارن والا جے تو سچ نہیں بولدا تے نماز دا پورا فیض نہیں حاصل ہوے گا۔ پہلا سچ حلال دوئے، تیجی خیر خدا ہے، چوتھی نیت راسمن، پنجمی صفت سنا، صفت سنا میں نے کیرتن، پنجمی صفت سنا کرنی کرم آیا کے تو مسلمان سدائے، نانک جیتے پوڑی آر پوڑے پوڑی پا۔ تو مذہب اور ہوتا ہے، دھرم کوائٹ اندر تھنگ اور ہوتا ہے۔ کرپان پاؤں تو بعد، سجاؤں تو بعد، پنج ککاری ہون تو بعد، حالے کچھ اندر لے دھارمک ککار ہن جنہ دی لوڑ ہی نہیں بلکہ اشد ضرورت ہے۔ تو سات سنگ جی، اج دا وہ دہاڑا ہے جس دن مذہب اندر بھی پریورتن آیا تے دھرم اتے سرگراں نے زور نال دڑ ہون دیاں تاکیداں کیتیاں۔ کچھ بڑے پہلے اس بیساکھی تو، 1699 دی بیساکھی تو کچھ بڑے پہلے، شری گرو مہاراج جی نے ڈونگی سوچنا اکانتی ہو کے، اکانت واس کر کے، جس عرصے گن والیا نے 11 مہینے 11 دن تے 11 گھڑیاں آخیا، ان اکانت واس تو بعد گرو صاحب جی نے یہ گل سوچی کہ میرے دیش کی راجدھانی اندر، دلی دے دل اندر، چاندنی چوک اندر، میرے پتا جی دی چٹی دوپہر ویلے لکھوکھا درشکاں دے ویکھدیاں ویکھدیاں بڑی بولڈنس نال، شجاعت نال، جرت نال، دلیری نال، مردانہ بات شہادت دے دین دا کوئی اثر نہیں پیا، کوئی ادا پریورتن نہیں ہویا۔ نال ہی گرو نانک دے مشن نو صحیح طور تے سمجھ لین والے میرے پتا دے پرم سنمان یوگ ساتھیاں نے دنیا دے سامنے ਹੱਸ ਹੱਸ ਕੇ ਸ਼ਹਾਦਤਾਂ ਦੇ ਜਾਮ ਨੋਸ਼ ਕੀਤੇ। ਪੰਡਿਤ ਮਤੀ ਦਾਸ ਜੀ ਦੀਵਾਨ ਜੀ ਨੇ ਜੋ ਛੇਵੇਂ ਪਾਤਸ਼ਾਹ ਤੋਂ ਗੁਰਸਿੱਖ ਖਾਨਦਾਨ ਨਾਲ ਤੁਲਕ ਰੱਖਦੇ ਸਨ, ਮਤੀ ਦਾਸ ਜੀ ਦੇ ਹੋਰ ਵੀ ਵੀਰ ਸਨ, ਸਤੀਦਾਸ, ਸਖੀਦਾਸ, ਜਤੀਦਾਸ, ਇਹ ਸਨ ਦੀਵਾਨ ਮਤੀਦਾਸ। ਇਹਨਾਂ ਦੇ ਪਿਤਾ ਭਾਈ ਤਿਰਾਗਾ ਜੀ ਬੜੇ ਮਹਾਂਪੁਰਸ਼ ਸਨ, ਗ੍ਰਿਸਤੀ ਸਾਧੂ ਸੇ, ਪ੍ਰਵਿਰਤੀ ਮਾਰਗ ਅੰਦਰ ਨਿਵਿਰਤੀ ਦੇ ਜਲਵੇ ਦਿਖਾ ਦੇਣ ਵਾਲੇ ਸਨ, ਹਿਰਦੇ ਤੋਂ ਤਿਆਗੀ ਸਨ। ਗੌਤਮ ਦਾਸ ਜੀ ਤਿਰਾਗਾ ਜੀ ਤੇ ਭਾਈ ਤਿਰਾਗਾ ਦੇ ਪਿਤਾ ਯਾਨੀ ਪੰਡਿਤ ਮਤੀਦਾਸ ਜੀ ਦੇ ਪਿਤਾ ਸ੍ਰੀ ਗੌਤਮ ਦਾਸ ਜੀ ਗੁਰੂ ਹਰਗੋਬਿੰਦ ਮਹਾਰਾਜ ਜੀ ਤੋਂ ਸਿੱਖੀ ਧਾਰਨ ਕਰਕੇ ਗੁਰੂ ਕੇ ਹੋ ਚੁੱਕੇ ਸਨ। ਹਿਸਟੋਰੀਕਲ ਟੱਚ ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰ ਮਹਾਰਾਜ ਜੀ ਦੇ ਨਾਲ ਇਸ ਖਾਨਦਾਨ ਦੇ ਜੋ ਜ਼ਿਲ੍ਹਾ ਜੇਹਲਮ ਦਾ ਸੀ, ਕਰਿਆਲ ਪਿੰਡ ਦਾ ਰਹਿਣ ਵਾਲਾ ਸੀ, ਉਸ ਖਾਨਦਾਨ ਦੇ ਦੋ ਬ੍ਰਾਹਮਣ ਨੌਜਵਾਨਾਂ ਨੇ ਪੰਡਿਤ ਮਤੀਦਾਸ ਤੇ ਪੰਡਿਤ ਸਤੀਦਾਸ ਜੀ ਨੇ ਇੱਕ ਨੇ ਆਰੇ ਨਾਲ ਚੀਰ ਕੇ ਹਕੀਕਤ ਬਿਆਨੀ ਕੀਤੀ, ਸੱਚ ਉੱਤੇ ਕੁਰਬਾਨ ਹੋ ਗਿਆ ਤੇ ਦੂਜਾ ਇਹਦਾ ਸਕਾ ਭਰਾ ਸਤੀਦਾਸ ਰੂਈ ਨਾਲ ਲਪੇਟ ਕੇ ਦਿੱਲੀ ਦੇ ਚਾਂਦੀ ਚੌਕ ਅੰਦਰ ਮਿੱਟੀ ਦਾ ਤੇਲ ਪਾ ਕੇ ਰੱਸੀਆਂ ਲਪੇਟ ਕੇ ਦੁਆਲੇ ਜਿਵੇਂ ਬੱਤੀ ਵੱਟ ਕੇ ਦੀਵੇ ਵਿਚ ਪਾਇਆ ਰੋਸ਼ਨੀ ਹੁੰਦੀ ਹੈ, ਤਿਵੇਂ ਦਿਲਾਂ ਦੇ ਹਨੇਰੀਆਂ ਨੁੱਕਰਾਂ ਨੂੰ ਮੁਨੱਵਰ ਕਰਨ ਵਾਸਤੇ ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰ ਮਹਾਰਾਜ ਦੇ ਪਿੰਜਰੇ ਦੇ ਸਾਹਮਣੇ ਗੁਰੂ ਦੇ ਇਕ ਸਾਥੀ ਨੂੰ ਜਾਂ ਸਿੱਖੀ ਛੱਡ ਦੇ, ਇਸਲਾਮ ਕਬੂਲ ਲੈ, ਬਾਣੀ ਪੜ੍ਹਨੋ ਹਟ ਜਾ, ਕਲਮਾ ਪੜ੍ਹ ਲੈ, ਇੱਦਾਂ ਦੀਆਂ ਕੁਝ ਗੱਲਾਂ ਕਹਿ ਕੇ ਗੁਰੂ ਦੇ ਸਾਹਮਣੇ ਹੀ ਰੂਈ ਵਿਚ ਲਪੇਟ ਕੇ ਅਤੇ ਕੱਸ ਕੇ ਬੰਨ ਕੇ ਜਿੰਦੇ ਨੂੰ ਅੱਗ ਲਾ ਦਿੱਤੀ। ਇਹਨੇ ਵੀ ਇਹ ਆਪਣੀ ਸ਼ਹਾਦਤ ਦੇ ਦਿੱਤੀ। ਗੁਰੂ ਗੋਬਿੰਦ ਸਿੰਘ ਜੀ ਸੋਚਦੇ ਸਨ ਪਿਤਾ ਦੀ ਸ਼ਹਾਦਤ, ਮਤੀ ਦਾਸ ਜੀ ਦੀ ਸ਼ਹਾਦਤ,